0: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम, नमस्ते, सत श्री अकाल। फजा 97.1 एफएम नॉटिंगम के लाइव स्टूडियो में हूँ आपके साथ, आपका मेजबान, आपका होस्ट एंड आपका दोस्त उस्मान खान। वेलकम, खुश आमद जी हां, उस्ताद बिस्मिल्लाह पका रह गए, अस्ता लविस्ता, आओ गया ना दिल तराशा। उम्मीद वासी का जी जहाँ जिस हाल में होगा, खुशबाश होकर अपनी जिंदगी को बेहतर से बेहतरीन बनाने की तगदों में मशगूल होगा। बने रहिए चीज उस्मान खान आपके साथ श्रीक्याम ड्राइव जोन में नॉटी करूँ। इसके गिरदनुमा में जहां जहां जिन जिन समातों से मेरी आवाज टकरा रही है, दुनिया के किसी भी कोने में मुझे देखा या सुना जा रहा है, उन तमाम तर खूबसूरत सी शख्सियात को दिल की अथाह गहराइयों से वेलकम, खुश आमद देव। उम्मीदवासी का जी जहाँ जिस हाल में होगा, खुशबाश तो होगा, लेकिन उस खुशबाशी के लिए जरूरी है कि आप प्रोग्राम में मेरा साथ दें और मुझे बताएं कि आप फलां इब्ने फलां फलां जगह से मेरा साथ दे रहे हैं। साथ देने के लिए सिर्फ आप और मैं नहीं, हमारे साथ एक अदद और खूबसूरत सी पर्सनैलिटी मौजूद है। एक ऐसी शख्सियत भी हमारे साथ मौजूद है जो अपनी एक मुनफरिद आवाज रखती है, एक अपनी मुनफरिद पहचान रखती है। अभी तिफले मतलब है, लेकिन आहिस्ता आहिस्ता यकीनन एक बड़ी मज़ेदार किस्म की खूबसूरत सी शख्सियत उभर के सामने आएगी। इनमें से मेरी मुराद है जी हमारे साथ जो आज के मेहमान मौजूद हैं, मेहमान हैं, मेज़बान हैं, किराएदार हैं या फिर मालिक मकान हैं, ये तो यही बेहतर जानते हैं। मेरी मुराद है जी मौसम अली से। अस्सलाम वालेकुम मौसम।
1: वालेकुम सलाम, और सबसे पहले अस्सलाम वालेकुम, नमस्ते, सत श्री अकाल, और मेरे तमाम सुनने वालों के नाम, और वेलकम टू फजा 97.1 एफएम एंड डैप।
0: ओके, मौसम आते ही सीटियां बजाना शुरू कर दी।
1: सीटियां बजानी तो पड़ती हैं ना कि आप जाग जाएं। असल में ये टाइम इस तरह का ना उस्मान, ये टाइम इस तरह का कि अभी सारे शिफ्ट से फ्री हो रहे हैं, कुछ ड्राइव कर रहे हैं, तो सीटियां बजा के इनको जगाना पड़ता है कि उठ जाएं जी, मूड सही कर लें। हो सकता है कोई झिड़के सुन के आया हो बॉस की, या हो सकता है कोई किसी का दिन अच्छा ना गुजरा हो, तो उनको फिर जगाना पड़ता है, इस तरह की बातें करनी पड़ती हैं।
0: अच्छा, ऐसा बातों की हद तक तो सही है, सीटियां बजाना बुरी बात होती है मेरे ख्याल के मुताबिक। बहरहाल जगह तो आप इस वक्त ऑफिस से घर की तरफ रवाना दवा हैं, तो आपसे कहना चाहेंगे बी सेफ, बी केयरफुल, एहतियात से ड्राइव कीजिएगा। और इसके साथ साथ आपने इस बात का खास ख्याल रखना है कि जब आप घर के दहलीज पर पहुंचे तो आपने अपने चेहरे पर एक खूबसूरत सी स्माइल रखनी है, और चाहे सारा दिन बॉस की डांट खानी पड़ी, कोलीग्स ने आपको तंग किया, काम का प्रेशर ज्यादा था, या फिर कोई और वजह थी, खैर जो भी वजह थी, उन तमाम वजूहत को आपने रखना है घर की दहलीज के बाहर। और जब आपने घर के अंदर एंटर होते हैं तो आपने बड़े खूबसूरत तरीके से प्यार से हंसते हुए चेहरे के साथ एंटर होना है, क्योंकि आपके घर वाले आपका हंसी वाला चेहरा देखना चाहते हैं, ना कि ये थका हारा चेहरा वो देखना चाहते हैं। मौसम, आप मुझे बताएं, जब आप घर पहुंचते हैं तो मोस्टली चेहरे पर 12 बजे होते हैं या अच्छा मूड होता है, चाहे बाहर जैसा मर्जी हो?
1: जी, मेरा बिल्कुल जिस तरह आप कह रहे हैं कि मेरा मानना यही है कि हमेशा अगर आप घर जाएं, खैर अभी तो वो परदेश परदेश ही होता है, फिर भी अगर आप घर जाएं या कुछ जो परदेसी हैं जिनके घर वाले उधर नहीं हैं, उनको भी कहना चाहूँगा, अगर आपको अगर घर वालों की कॉल आए या जिनके उधर हैं, उनको कहना चाहूँगा कि जो घर जाएं तो मूड सही रखें। बेशक दिन आपका जैसा भी गुजरा है, जिस तरह भी गुजरा है, आपके जो प्लीजिंग मैनर है ना, वो बहुत चीज ऐसे रवैये चेंज कर देता है कि हो सकता है कि घर वाले भी किसी टेंशन में हो तो आपका चेहरा देख के, खुशी का चेहरा देख के, तो वो कहें ठीक है, हाँ आज बात करने का मूड इनका अच्छा है तो कर लें। वैसे अगर आपका चेहरा लटका होगा, चेहरा में कोई ऐसी परेशानी होगी, तो घर वाले भी बात करने से कहेंगे कि बस ठीक है, पानी दो साइड के करो।
0: जी हाँ जनाब, आपने अपने चेहरे पे हमेशा स्माइल रखनी है, चाहे आप घर जा रहे हैं, ऑफिस से घर जा रहे हैं या फिर घर से ऑफिस जा रहे हैं, दोनों सूरतों में, या फिर मोस्टली ऐसा होता है मौसम कि जब आप अपने दोस्तों से मिलने के लिए, आउटिंग के लिए निकल रहे होते हैं, तब आपका मूड बड़ा फ्रेश होता है, ताहे दुनिया जान की दुख परेशानियाँ क्यों ना आपके साथ हों, लेकिन जब आप फ्रेंड्स के साथ आउटिंग पर निकलते हैं तब आपके फेस पे एक अलग ही तरह की खुशी होती है। तमाम तो नए आने वाले मौजूद मेहमानों को खुश आमदेद कहेंगे अपनी अपने प्रोग्राम में, और आपको बताते चले कि आप मुझे टॉक पे लाइव देख भी सकते हैं। इसके अलावा आप मुझे सुन सकते हैं फजा 97.1 एफएम नॉटिंगम के लाइव स्टूडियो से, फजा डैब पर आप मुझे सुन सकते हैं। इसके अलावा आप सर्च कर सकते हैं गूगल पर जाकर radiofaza.co.uk। इसके अलावा जनाब प्ले स्टोर या फिर एप्पल स्टोर से आप हमारी एप्लीकेशन भी डाउनलोड कर सकते हैं रेडियो फजा 97.1 एफएम के नाम से। اور دنیا کے کسی بھی کونے میں کسی بھی جگہ بیٹھ کر آپ ہمیں بآسانی سن سکتے ہیں, بشرطے انٹرنیٹ آپ کے پاس ہونا چاہیے. اور آج کچھ انرجی زیادہ ہے, اور اس انرجی زیادہ ہونے کی وجہ میرے ساتھ بیٹھی ہوئی شخصیت ہے, یا اللہ جھوٹ نہ بلوائیں. سو خیر جی, آج کے پروگرام میں موزم کے پاس ایک بڑا خوبصورت سا ٹاپک ہے جس کو لے کر ہم آگے بڑھیں گے, اور اس پہ ڈسکشنز بھی ہوں گی. اس کے ساتھ ساتھ آپ کی رائے جو ہے وہ ہمارے لیے بے حد ضروری ہے, اور رائے دینے کے لیے جو ہمارے اور آپ کے درمیان نمبر ہے اس کو کہتے ہیں 01157100971. صبح سے میں چاہوں گا کہ میرا خیال ہے اگر ہم اناؤنسمنٹ کرنے سے پہلے, اپنے پروگرام کے ٹاپک کی طرف جانے سے پہلے, اگر ہم ایک خوبصورت سا ٹریک اپنے سنتے ہوئے سماعتوں کی نظر کریں, اور یہ ٹریک جو ہوگا ہمارے پروگرام کا پہلا ٹریک ہوگا, تو اس لیے پھر وہ ذرا اس طرح جھلکتا پھڑکتا ہوا, یو نو.
1: جی بالکل, ظاہر سی بات ہے, اب انرجیٹک طریقے سے ہم نے اپنے لسنر کو ویک اپ کرنا ہے کہ جو ٹاپک بھی ہے وہ بھی بہت اچھا ہے, اور مجھے لگتا ہے کہ میرے لسنر کو نا بہت اچھا لگے گا, اور ہر ایک ہر دوسرے لسنر کی یہ دل کی بات ہوگی کہ واہ ہاں یہ ٹاپک تو موزم بہت اچھا نکال کے لایا.
0: ارے واہ, تو پھر ہم, میرا خیال ہے پروگرام کا پہلا گانا جو ہے وہ موزم کے ہی نام کرتے ہیں, بس مجھے نصرت صاحب کا گانا مل جائے صحیح. دکھی سا نہیں جی, ہم دکھی گانا بالکل نہیں شامل کرنے والے, ہم ایک خوبصورت سا جھلکتا پھڑکتا ہوا ٹریک شامل کریں گے, بشرطے وہ مجھے مل جائے. تھوڑی دیر پہلے تو سامنے تھا لیکن انفارچونیٹلی اب وہ میرے سامنے سے ہٹ چکا ہے, تو میں اس کو ڈھونڈ رہا ہوں. تب تک میں چاہوں گا کہ موزم اپنے لسنرز کو ذرا ایک دفعہ پھر سے پروگرام میں شامل ہونے کا طریقہ کار بتا دے.
1: جی بالکل, طریقہ کار وہی ہے کہ آپ اپنا اور اپنے شہر کا نام اور اپنا نام اور اپنا پیارا سا پیغام ہمیں بھیج سکتے ہیں, اور بھیجنے کا طریقہ ہے واٹس ایپ پہ آپ میسج کر سکتے ہیں, نمبر ہے 01157100971. تھوڑا سا تیزی سے بول گیا ہوں, پھر ایک بار ریپیٹ کر دیتا ہوں, 01157100971. اس کے علاوہ ہمیں آپ موبائل ایپ کے تھرو بھی ایپ اسٹور سے بھی سن سکتے ہیں, کیونکہ کچھ ایسی جگہ ہوتی ہیں جہاں پہ سگنلز پرابلم ہوتے ہیں, تو اس کے لیے بیسٹ ہے, اور یہ اسپیشلی میں ڈرائیور جو اس وقت ٹرک وغیرہ چلاتے ہیں مختلف کنٹریز میں جاتے ہیں, تو ان کے لیے بھی یہ اسپیشلی میں کہنا چاہوں گا کہ آپ بھی یہ ڈاؤن لوڈ کر لیں. ویسے بھی جو بھی لسنر ہیں جن کے آواز میں کوئی ایشو ہے یا کوئی مسئلہ مسائل ہو, تو آپ یہ ایپ ایک بیسٹ اس کے لیے ہے. ایپ کا نام ہے ریڈیو فضا 97.1 FM, پرپل کلر بیک گراؤنڈ گولڈن مائک کے ساتھ ہوگا, یہ ایپ اسٹور اور اینڈرائڈ دونوں پہ اویلیبل ہے. اور اس کے علاوہ ہمیں آپ لائیو اسٹریم سن سکتے ہیں, ہماری ویب سائٹ ہے radiofaza.co.uk.
0: اور جی وہ تمام تر راستے ہیں جن راستوں پر چل کر آپ نے ہم تک پہنچنا ہے. فی الحال ہنی سنگھ کی خوبصورت سی آواز, پیارے سے موزم کے نام, اس آواز کے اس پار ہوگی آپ سے پھر سے ملاقات. ڈونٹ کہنے میں رہی گا ہمارے ساتھ ساتھ, یو آر لسننگ فضا 97.1 FM نوٹ ایگم کے لائیو اسٹوڈیو سے, اور اس کے علاوہ فضا ڈائپ پر بھی آپ ہمیں سن رہے ہیں. ملتے ہیں اس ٹریک کے اس پار, رہیے گا ہمارے ساتھ.